0: آپ کسی کی کمزوری کو دیکھ رہے ہو تو وہ آپ کی کیسے بن جائے گی؟ But then slowly, gradually you realize کہ کسی کی کمزوری کو دیکھنا مطلب کیا؟ نہیں, وہ تھاٹس کریٹ کرنا نا. لیٹس سے کہ میں آپ کے اندر کمزوری دیکھ رہی ہوں کہ آپ بہت غصے والے ہو, لیٹس سے, اینڈ میرا فوکس سارا اس پر آ جاتا ہے, تو میری ہر تھاٹ جو کریٹ ہو رہی ہے وہ کروڈ سے ریلیٹڈ ہے. اس کا مطلب آپ کی انرجی میں نے کنزیوم کر لی. اور اسی کا اپوزٹ کہ ہر آتما کی وشیشتا کو دیکھنا,
1: اچھی بہت پیار والی,
0: جو بھی, کیونکہ ہر آتما کے اندر
1: اچھائی تو
0: دونوں چیزیں ہیں. لیکن میرا درشٹی کون بہت زیادہ آج کمیوں کو ڈھونڈتا رہتا ہے.
1: بہت اچھی بات یہ ہے کہ جہاں ہم نے کمیوں کو ڈھونڈنا شروع کیا, مطلب اس کمی کو ہم نے خود دھارن کر,
0: اور اگر یہ سمجھ میں آ جائے تو ہم کتنا اٹینشن رکھیں گے.
1: ہاں, ہم کیوں کریں گے؟ ڈیفینیٹلی دا وے یو نو لائک سم وے وین وی انڈرسٹینڈ کہ جیسے غصہ کرتے ہیں ہمارے برین سیلز پرماننٹلی ڈیڈ ہو جاتے ہیں, تو وہ غصہ کرنے کا تھاٹ
0: نہیں آئے گا. اب یہی مجھے سمجھ میں آنے لگے کہ جو کمزوری مجھے آپ کے اندر اچھی نہیں لگ رہی ہے, لیٹس سے مجھے نہیں اچھی لگتی کہ آپ کے اندر یہ عادت ہے, لیکن اس کے اوپر فوکس کرنے سے آپ کے اندر تو وہ ہے ہی ہے, مجھے اچھی نہیں لگ رہی ہے, اور ایکچولی میں اس کو گرہن کر رہی ہوں, تو کتنا ڈیمیج ہے. اور چنتن یہ کر رہی ہوں کہ آپ کو کیسے چینج کر دوں کہ آپ کے لیے یہ بہت ہانیکارک ہے, لیکن وہ چنتن کرتے کرتے میں اس انرجی کو اپنے اندر کنزیوم کرتی ہوں. تو بابا نے کہا دو باتیں, سڑی ہوئی بھوجن ہے جو ہم کھاتے ہیں, بیتی ہوئی بات جو ہم بہت زیادہ کھاتے ہیں, اور دوسرا ہے آتماؤں کی کمیاں وہ و اوگن کو سوئم میں دھارن کرنا, اس کو بھی سڑی ہوئی وستو ہی کہیں گے. تلی ہوئی جو وستو ہوتی ہے وہ کھانے میں بڑی اچھی لگتی ہے, تلی ہوئی ہے ہم سب کو پتا ہے کہ وہ ہارمفل ہے, پھر بھی وہ بہت ٹیمپٹنگ ہے, بہت اٹریکٹڈ ہے. تو بابا نے کہا تلی ہوئی وستو کھانے میں بڑی اچھی لگتی ہے, اپنے طرف آکرشن بھی بہت کرتی ہے, نہ دل ہوتے بھی تھوڑا سا کھا لیتے ہیں. جتنا ہی آکرشن والی ہوتی ہے اتنا ہی نقصان والی بھی ہوتی ہے. ویسے یہاں بھی پھر آکرشن کی چیزیں ہیں, ایک دو دوارا ویرتھ سماچار سننا اور سنانا, گوسپ. And again, gossip کرنا مطلب اگر ہم criticize بھی کر رہے ہیں کسی کو تو ہم وہی energy اپنے اندر create کر رہے ہیں, لیکن gossip مطلب کسی کے بارے میں بات کرنا, ادھر ادھر کی بات کرنا, پتا ہوتے ہوئے بھی attractive بہت لگتے ہیں, اور بہت جلدی ہم اس کی طرف تو اس لیے کتنی اچھی طرح سے بتایا کہ تلی ہوئی چیز پتا بھی ہے پھر بھی وہ آکرشن کرتی ہے, نہ چاہتے ہوئے بھی کرتے ہیں کہ تھوڑا سا کھا لے. تو اسی طرح یہاں جو آکرشن کی چیزیں ہیں وہ ہے ایک دو دوارا ویرتھ سماچار سننا اور سنانا. کتنی بار ایک دوسرے کے پاس جاتے اور کیا خبر, یو نو, کہ کیا خبر ملتی ہے, سم تھنگ نیو آفس میں کیا ہو رہا ہے, آس پڑوس میں کیا ہو رہا ہے. لین دین کرنے کا ہوتا ہے لیکن اس کا ریزلٹ, کہتے ہیں ہم باتوں میں لین دین کر رہے ہیں صرف, انفارمیشن ایکسچینج, نیوز ایکسچینج, اس کا ریزلٹ ایک دو کے پرتی گھرنا درشٹی ہو جاتی ہے. آپ کو پتا ہے وہ ایسے, آپ کو پتا ہے وہ ایسے, جتنا میں جس کے ساتھ شیئر کروں گی تو ایک دو کے پرتی ہماری کیا ہو جائے گی, گھرنا درشٹی ہو جاتی ہے. سمجھتے ہیں منورنجن ہے, ٹائم پاس نہیں کہتے, کیا کر رہے تھے, بس ٹائم پاس باتیں کر رہے تھے, لیکن انیکوں کے من کو رنجن کرتے ہیں, انیکوں کے من کو چوٹ پہنچاتے ہیں, درد دیتے ہیں. تو باہر کا روپ آکرشن کا ہے لیکن ریزلٹ گرانے والا ہے. ایسی باتوں کا بدھی دوارا دھارن کرنا ارتھات سیون کرنا, اس کارن سے ویٹ بڑھ جاتا ہے. ہمیں ریئلائز بھی نہیں ہوتا سارا دن میں کہ کن باتوں سے آتما کے اوپر کا بوجھ جو ہے وہ بڑھتا جا رہا ہے. تو بابا نے تین موسٹ امپورٹینٹ باتیں آج بتائی, پاسٹ کا چنتن کرنا, بیتی ہوئی باتوں کے بارے میں سوچنا, دوسرا آتماؤں کی کمیاں کمزوریوں کو دیکھنا, اور تیسرا ویرتھ سماچار کی لین دین کرنا, جو ہم سمجھتے کہ منورنجن ہے لیکن انیکوں کے من کو رنجن کرتا ہے. جیسے شاریرک ویٹ بڑھنے کے کارن دوڑی نہیں لگا سکتے, چڑھائی نہیں چڑھ سکیں گے, ویسے ہی یہاں بھی जब आत्मा पर इतना बोझ हो जाएगा तो यहाँ भी पुरुषार्थ में तीव्र गति नहीं प्राप्त कर सकते। फिर कहेंगे हम करना तो चाहते हैं लेकिन हो नहीं रहा, तो वो हमें पता नहीं चलता कि ये जो सारा दिन में छोटी छोटी बातें कर दी इसकी वजह से आत्मा पर बहुत बोझ हो गया है। अब जब हम वो ट्रांसफॉर्मेशन करना चाहते हैं तो वो हो नहीं सकता। सारा दिन हल्का रहना चाहते हैं, इंटरनली उड़ते रहना चाहते हैं लेकिन हैवी हो गई, तो आई कांट फ्लाई इनसाइड। हर कदम में चढ़ती कला का अनुभव नहीं कर सकते। चढ़ती कला अर्थात मेरी जर्नी ट्रांसफॉर्मेशन की तरफ चल रही है इन अ बेटर डायरेक्शन, इन अ पॉजिटिव डायरेक्शन। वो हो नहीं पाएगा। वजन भारी वाला हर स्थान पर सेट नहीं हो पाता। अगर किसी का बहुत ज्यादा वेट है उसको सीट बहुत मुश्किल से उसके लिए मिलती है, और अगर कोई बहुत पतला है वो कहीं भी फिट हो जाएगा। तो बाबा ने कहा इसी तरह हम अगर आत्मा भारी है तो वो हर परिस्थिति में अपने आप को सेट नहीं कर पाएगी। तो बाबा ने कहा इसलिए हल्के रहना ये बहुत इम्पोर्टेंट है। इसलिए बाबा भी बार बार याद दिलाते कि वेट कम करो। इसका साधन क्या साधन होगा वेट कम करने का? जैसे शारीरिक हल्केपन का साधन है एक्सरसाइज, वैसे ही आत्मिक एक्सरसाइज योग अभ्यास द्वारा हम वेट को कम कर सकते हैं। अब बाबा ने यह भी बताया कि योग अभ्यास क्या करना है। अभी अभी कर्म योगी अर्थात साकारी, कर्म कर रहे हैं ना, कर्म से तो न्यारे नहीं होंगे, तो अभी अभी कर्म योगी साकारी, साकारी मतलब कॉर्पोरियल फॉर्म में, इस साकार शरीर में, तो इस क्षण इस साकार शरीर में, नेक्स्ट क्षण निराकार, यू नो दिस इज लाइक दिस एक्सरसाइज। अब जैसे हम स्ट्रेट हैं एंड देन वी बेंड डाउन एंड टच, अगेन कम बैक स्ट्रेट, अगेन बेंड डाउन एंड टच, जब हम बार बार ये करते हैं तो हमारी बॉडी की फ्लेक्सिबिलिटी बढ़ जाती है और फिर हम किसी भी सिचुएशन में अगर मेरी बॉडी बहुत स्टिफ है यू नो, तो फिर अगर मुझे बहुत मूव करना पड़े, एडजस्ट करना पड़े, मैं थोड़ा सा ऐसे करती हूँ तो मेरे हाथ में दर्द हो जाएगा क्योंकि मेरी बॉडी बहुत स्टिफ है। लेकिन रोज वो फ्लेक्सिबिलिटी एक्सरसाइज करने से किसी भी सिचुएशन में बहुत इजी।
1: वंडरफुल, यू नो, साकार और निराकार, बस जैसे सिचुएशन आएगी मुझे निराकार जाने में प्रॉब्लम नहीं आएगी,
0: नहीं आएंगे। और ज्यादातर होगा क्या कि बार बार ये एक्सरसाइज करने से मेरे अंदर इतनी पावर उस टाइम भरी होगी, जैसे हम हमेशा अनुभव करते कि दो मिनट में योग करते तो कितना पावरफुल लगता है, तो अगर हर घंटे ये किया होगा साकार निराकार, साकार निराकार, और ये हम घंटे के बीच भी कर सकते हैं। निराकार अर्थात जो इस साकार दुनिया से परे है, जो हम हमेशा देखते कि परम धाम अपना घर, तो एक सेकेंड मैं यहां हूं, अगले सेकेंड वहाँ। अभी क्या हो रहा है, हम बैठते हैं करने लगता है पहुंच नहीं रहे, हो नहीं रहा, मतलब फ्लेक्सिबिलिटी नहीं है। इसको सारा दिन में अगर अभ्यास किया होगा, एक सेकंड यहाँ नेक्स्ट सेकंड वहाँ, तो फिर करना बहुत इजी हो जाएगा। तो अभी अभी कर्म योगी अर्थात साकारी बन, साकार सृष्टि का पाठ बजाना, इस साकार सृष्टि पर अपना पाठ बजाना, और अभी अभी निराकारी बन परम धाम का अनुभव करना। ऐसे बुद्धि की एक्सरसाइज करो सदा हल्के हो जाएंगे, भारीपन खत्म हो जाएगा, पुरुषार्थ की गति तीव्र होती जाएगी। बिकॉज जितनी फ्लेक्सिबिलिटी आती जाएगी उतना फिर ट्रांसफॉर्मेशन लाना बहुत इजी हो जाएगा, और जितनी बार हम ये एक्सरसाइज करेंगे तो सोल कॉन्शियसनेस
1: ज्यादा होती जाएगी, ज्यादा स्ट्रांग हो जाएगी। एक्चुअली
0: सोल कॉन्शियसनेस मेरी नेचुरल बनती जाएगी, और जितनी सोल कॉन्शियसनेस होती गई ईगो खत्म होता जाएगा, और जहां ईगो खत्म हो रहा है वहां सारी प्रॉब्लम्स खत्म हो जाती है क्योंकि सेल्फ एस्टीम मेरा बहुत बढ़ जाता है। फिर बाबा ने कहा कि ये सब कुछ समझ तो आ जाता है हमें, लेकिन फिर भी करते करते इस यात्रा के दौरान मुश्किल क्यों लगता है? सहज फिर भी मुश्किल लगता। तो बाबा ने कहा ज्ञान का कोर्स तो 7 दिन का ही है, 7 दिन में सब कुछ समझ में आ जाता, सारी पॉइंट्स भी समझ में आ जाती, सत्य परिचय भी मिल जाता, लेकिन फिर भी चलते चलते कहते ये मुश्किल क्यों? और जबकि इस राजयोग को हम कहते ये सहज राजयोग है, लेकिन फिर भी हम खुद ही उसको मुश्किल बना देते। परंतु मुश्किल क्यों होता?